ठटक्रा ठुटुक नटक्रा मुटु खोरिया खनी कोदै पोसेको रानी चरीका बरन जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसी मुरली चरी पाकी पो गए नखाई छोडिन नगरी छोडिन भन्न फुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन् पासोमा थाप्लन् झुर्केसो थाप्लन् मोला